0: षड्यंत्र के तहत देश की डेमोग्राफी को बदला जा रहा है, एक नए संकट के बीज बोए जा रहे हैं और ये घुसपैठिए मेरे देश के नौजवानों की रोजी रोटी छीन रहे हैं, एक घुसपैठिए मेरे देश की बहन बेटियों को निशाना बना रहे हैं, ये बर्दाश्त नहीं होगा। ये घुसपैठिए भोले भाले आदिवासियों को भ्रमित करके उनकी जमीनों पर कब्जा कर रहे हैं, ये देश सहन नहीं करेगा और इसलिए एक हाई पावर डेमोग्राफी मिशन शुरू करने का निर्णय किया है।
1: The committee will submit its report within 1 year. If necessary, the tenure of the committee may be extended by up to 6 months. With Anubhav Mishra, this is Vishnu PS, Akashwani News, Delhi.
2: The Supreme Court will today pronounce its judgment on a batch of petitions challenging the legality of the Special Intensive Revision, SIR, of the electoral rules done by the Election Commission of India. A bench of Chief Justice of India, CJI Suryakant, and Justice Joymala Bagchi is scheduled to pronounce its verdict today after reserving judgment in the matter earlier this year following extensive hearings. The petitions challenging the legality of the SIR exercise undertaken by the poll body, contending that the revision process exceeds the powers conferred upon the ECI under Article 326 of the Constitution, the Representation of the People Act 1950, and the rules framed thereunder. Over the course of the proceedings, the Supreme Court issued interim directions designed to promote transparency and mitigate hardship among voters impacted by the SIR exercise across various states and union territories. The poll body had initially identified 11 documents for verification purposes. However, the apex court later directed the inclusion of Aadhaar as an additional document for the SIR process. Most of the petitions were filed in June last year after the ECI decided to conduct an SIR in Bihar. The exercise was subsequently extended to multiple states and UTs, including West Bengal, Kerala and Tamil Nadu. The poll body defended the exercise before the apex court, contending that the revision was aimed at ensuring the purity of electoral rules and preventing duplication or inclusion of ineligible voters. After hearing the parties, the CJI Suryakant-led bench reserved its verdict on Jan 29th. Central Board of Secondary Education, CBSE, has clarified that there has been no security breach in its actual on-screen marking system used for evaluation of answer books. The board said that the URL http://cbse.onmarks.co.in is the testing site only with sample data for internal testing and review purposes. More from our correspondent.
3: The Central Board of Secondary Education stated that the URL circulating on social media is different from the portal used for the evaluation of answer books. It noted that the system has been implemented for enhanced transparency in assessments with strong grievance redressal mechanisms. Refuting claims of any security breach on its actual on-screen marking system, CBSE reassured all concerned that safeguards are in place to ensure the integrity and security of the evaluation platform. Priya Mondal, Akashwani News, Delhi.
2: This is Akashwani giving you the news. For quick news updates round the clock, follow us on our X handle @AIRNewsAlerts. And for details of stories and more, log on to our website www.newsonair.gov.in and download the News on AIR app. President Draupadi Murmu will visit Nathula Pass in Sikkim this morning on the second day of her visit to the state. The president will interact with soldiers stationed at Nathula, where senior army officers will brief her on various activities in the area. She will also visit the Baba Harbhajan Shrine. Later in the day, President Murmu will award degrees and medals to students during convocation ceremony of Sikkim University at Manan Kendra in Gangtok. Nearly 14,000 degrees across 33 departments will be awarded, along with 285 gold and silver medals to meritorious students, which include 199 women. India Meteorological Department, IMD, has issued a red alert predicting heat wave to severe heat wave conditions over Madhya Pradesh, Uttar Pradesh and Vidarbha today. The weather agency has also forecast heat wave conditions over Delhi, Haryana, Chandigarh, Punjab, Rajasthan, Chhattisgarh, coastal Andhra Pradesh, Himachal Pradesh, Jammu and Kashmir, Ladakh, Jharkhand, Odisha, Telangana and Uttarakhand for the next 2 days. Onset of monsoon in Kerala, which was earlier predicted for yesterday, may be delayed for 1 or 2 days. More from our correspondent.
0: The arrival of the south
4: northwest monsoon in Keralam, which was earlier predicted for May 26, may be further delayed by 1 or 2 days. As of 7 a.m. this morning, 5 mm of rain has been recorded in some areas in the southern parts of Keralam, while no rain has been experienced in most places in Keralam and Lakshadweep today. The onset of the monsoon in Keralam will officially be declared if 2.5 mm of rain is recorded for 2 consecutive days in at least 60% of the monitoring stations in Keralam and Lakshadweep. As of now, there is no heavy rain warning for Keralam for the next 4 days. Nidhi M. Palluruthi, Akashvani News, Thiruvananthapuram.
2: A special court in Kolkata has remanded 15 more individuals to National Investigation Agency NIA custody till the 5th of June in connection with the attack on judicial officers in Motabari, Malda. The accused were arrested during a series of raids conducted by the central agency in Motabara and its adjoining areas late Monday night. During the court proceedings, the NIA submitted 2 case diaries regarding the matter. According to NIA sources, the suspects were identified by analyzing CCTV footage from the day of the incident alongside various video clips that went viral on social media. External Affairs Minister Dr. S. Jayashankar co-chaired the 17th Foreign Minister's Framework Dialogue with his Australian counterpart Penny Wong in New Delhi last evening. Dr. Jayashankar said that they exchanged views on the Indo-Pacific, the situation in West Asia and other regional, global and multilateral issues. They also reviewed the steady progress of the comprehensive strategic partnership between the two nations. Dr. Jayashankar added that cooperation is expanding in energy sector, including uranium supplies to generate nuclear energy.
5: On the energy side, we are looking to expand that as well into uranium supplies. Our own nuclear sector has undergone reform, which would grow through nuclear energy. Our teams have been in discussion on critical minerals as well. Our defense exchange and exercises, again, have been taking place. Our maritime cooperation has been the piece of that. We've had some talks on space cooperation.
2: NASA has released details of robotic landers, hopping drones and vehicles it aims to send to the moon as part of the U.S. plans to build a lunar base. Amazon founder Jeff Bezos' space company Blue Origin is one of the several companies picked to build the machines. The U.S. wants to land Americans back on the moon before President Donald Trump leaves office in 2028. But NASA is competing with China to return humans to the lunar surface, meaning the space agency is under pressure to appear to be winning the new space race. China is forging ahead with its own plans to land humans on the moon by 2030. Yesterday, it launched its Shenzhou 23 spacecraft, sending a crew of astronauts to the country's Tiangong space station. Royal Challengers Bengaluru stormed into the final of the IPL 2026, beating Gujarat Titans by 92 runs in the qualifier one match at Dharamshala last night. Chasing a mammoth target of 255 runs set by Royal Challengers Bengaluru, Gujarat Titans were all out for 162 with 3 balls to spare. Rahul Tevatia was the top scorer with 68 runs. For Royal Challengers Bengaluru, Jacob Duffy scalped 33 wickets, while Bhuvaneshwar Kumar, Razik Salam Dar and Krunal Pandya took 2 wickets each. Earlier, Gujarat Titans won the toss and elected to field. Put into bat, Royal Challengers Bengaluru posted a massive 254 runs for the loss of 5 wickets in the stipulated 20 overs. Rajat Patidar top scored with an unbeaten 93 runs of 33 balls. Virat Kohli and Krunal Pandya added 43 runs each. For Gujarat Titans, Kagiso Rabada and Jason Holder took 2 wickets each. Rajat Patidar was adjudged the player of the match. Today, Sunrisers Hyderabad will face Rajasthan Royals in the eliminator in New Chandigarh, Mohali at 7:30 p.m. And now, for a look at today's newspapers, it's over to Tanvi Khurana.
6: Thank you, Pramod. Quad announces energy initiative, Fiji port project, headlines the Hindustan Times. While the Tribune headlines committed to free and open Indo-Pacific, Quad unveils energy security initiative. And the Asian Age headlines, Quad unveils 4 key initiatives, expands energy, maritime ties. Another major story covered in most newspapers is the U.S. self-defense strikes casting shadow on Iran peace talks. The Asian Age headline, stocks under strain as U.S. strikes Iran, Tehran to retaliate. While the Tribune headlines, deal to end war may take a few days, says Rubio as U.S. strikes Iran again. The government forming panel on demographic changes caused due to infiltration is also a major story covered on the front page of most newspapers. The Times of India headlines, government panel to examine demographic changes. And the Hindu says, panel set up to study demographic change. The Indian Express headlines, HDFC Bank camouflaged crores as marketing spent to pay higher interest to state firm. The paper adds that violating RBI and bank norms, 45 crore extra interest was paid to Maharashtra State Road Development Corporation as sponsorship for road safety drive. The Indian Express in its editorial titled, India First Can Converge with America First, writes that against the backdrop of an uneasy phase in India-US relations over the past year or so, US Secretary Marco Rubio's visit to India signaled reassurance to New Delhi that Washington remains committed to a long-term strategic partnership. During his joint press conference with Rubio, Indian Foreign Minister Jaishankar acknowledged that the Trump administration has been forthright about pursuing an America-first policy and said that Delhi too is guided by an India-first approach. Convergence of interests may sustain cooperation, but India's standing in a fractured world will ultimately rest on the strength it builds at home, the paper concludes. And with that, it's back to you, Pramod.
2: Thank you, Tanvi. And now before we end the bulletin, the headlines once again. Center forms high-level committee to study demographic change caused by infiltration and other reasons. Supreme Court to deliver its verdict today on petitions challenging special intensive revision of electoral rolls. CBSC rejects claims circulating on social media about breach of its on-screen marking system, saying it was only testing site and not actual platform. IMD issues red alert for severe heatwave conditions in Madhya Pradesh, Uttar Pradesh and Vidarbha today. And in IPL cricket, Royal Challengers Bengaluru storm into final, beating Gujarat Titans by 92 runs in qualifier 1 at Dharamshala. And with that, we end the morning news. Have a nice day.
6: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं नीतिका त्यागी। पहले इस वक्त की खास-खास खबरें। मरकजी सरकार ने दरअंदाजी और दीगर वजूहात से आबादी के तनासुब में होने वाली तब्दीली का जायजा लेने के लिए आला सतह की कमेटी बनाई है। सुप्रीम कोर्ट आज उन दरखास्तों पर अपना फैसला सुनाएगी जिनमें वोटर फहरिस्तों पर खुसूसी जामे नजरेसानी को चैलेंज किया गया है। सीबीएसई ने अपने ऑन स्क्रीन मार्किंग निजाम की खिलाफवर्जी के बारे में सोशल मीडिया पर किए जाने वाले दावों को ये कहते हुए मुस्तरद कर दिया है कि ये सिर्फ टेस्टिंग साइट है, कोई हकीकी प्लेटफॉर्म नहीं। भारतीय मौसमियात महकमे ने आज मध्य प्रदेश, उत्तर प्रदेश और विदर्भ में इंतहाई शदीद गर्मी के मद्देनजर रेड अलर्ट जारी किया है। अमरीकी खलाई इदारे नासा ने रोबोटिक लैंडर्स, ड्रोन्स और खलाई जहाजों की तफसीलात जारी की हैं, जो वो चांद पर बेस कायम करने के अपने मंसूबे के तहत चांद पर भेजने का इरादा रखता है। और आईपीएल क्रिकेट में धर्मशाला में क्वालिफायर 1 में रॉयल चैलेंजर्स बेंगलुरु की टीम गुजरात टाइटन्स को 92 रन से शिकस्त देकर फाइनल में पहुंच गई है। अब खबरें तफसील से। मरकज ने दरअंदाजी और दीगर वजूहात से आबादी के तनासुब में होने वाली तब्दीली के चैलेंज से निमटने के लिए एक आला सतही कमेटी तशकील दी है। एक सोशल मीडिया पोस्ट में मरकजी वजीर दाखिला अमित शाह ने बताया कि सुप्रीम कोर्ट के साबिक जज जस्टिस प्रकाश प्रभाकर नवलेकर मस्कूरा कमेटी की सदारत करेंगे। मर्दमशुमारी के कमिश्नर के साथ साबिक आईएएस अफसर दुर्गा शंकर मिश्रा, साबिक आईपीएस अफसर बालाजी श्रीवास्तव और माहिरे मुआशियात डॉक्टर शामिका रवि को कमेटी के मेंबरान के तौर पर मुकर्रर किया गया है। वजारत दाखिला में फॉरेनर्स वन डिवीजन के जॉइंट सेक्रेटरी कमेटी के मेंबर सेक्रेटरी के तौर पर खिदमात अंजाम देंगे। जनाब शाह ने कहा कि दरअंदाजी और दीगर वजूहात से आबादी के तनासुब में गैर फितरी तब्दीली हो रही है और इससे किसी भी मुल्क के हाल और मुस्तकबिल को बड़ा खतरा लाहिक होता है। उन्होंने मजीद कहा कि आबादी के तनासुब में तब्दीली एक संगीन मामला है जो सिर्फ मुल्क की खुद मुख्तारी से ही नहीं बल्कि कौमी सलामती, अमनो कानून, समाजी ढांचे में बड़ी तब्दीली और कबायली मुआशरे के तहफ्फुज़ से भी वाबस्ता है। पेश है हमारे नामा निगार की ये रिपोर्ट।
7: اعلیٰ سطح کی یہ کمیٹی غیر قانونی امیگریشن اور دیگر وجوہات سے آبادی کے تناسب میں ہونے والی تبدیلیوں کا جامع جائزہ لے گی. یہ کمیٹی مذہبی اور سماجی طبقوں کی سطح پر آبادی میں ہونے والی غیر معمولی تبدیلیوں کے رجحان کا تجزیہ بھی کرے گی اور اس کے لیے ایک منصوبہ بند اور مقررہ وقت کے اندر پورا ہونے والا حل پیش کرے گی. وزیر اعظم نریندر مودی نے پچھلے سال لال قلعے سے یوم آزادی کے اپنے خطاب میں آبادی کے تناسب کے اعتبار سے ہونے والی تبدیلی کے بارے میں اعلیٰ سطح کی کمیٹی کا اعلان کیا تھا.
0: میں آج دیش کے سامنے ایک چنتا ایک چنوتی کے سمبندھ میں آگاہ کرنا چاہتا ہوں. سڑی انتر کے تحت دیش کی ڈیموگرافی کو بدلا جا رہا ہے, ایک نئے سنکٹ کے بیج بوئے جا رہے ہیں اور یہ گھسپیٹھیے میرے دیش کے نوجوانوں کی روزی روٹی چھین رہے ہیں. یہ دیش سہن نہیں کرے گا اور اس لیے ایک ہائی پاور ڈیموگرافی مشن شروع کرنے کا نرنے کیا.
7: یہ کمیٹی ایک سال کے اندر اندر اپنی رپورٹ پیش کر دے گی. اگر ضروری ہوا تو کمیٹی کی مدت میں 6 ماہ کی توسیع کی جا سکتی ہے. دلی سے انوپم مشرا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اصغر علی.
6: سپریم کورٹ آج ان درخواستوں پر اپنا فیصلہ سنائے گی جن میں ووٹر فہرستوں پر خصوصی جامع نظر ثانی ایس آئی آر کے قانونی جواز کو چیلنج کیا گیا ہے. چیف جسٹس سوریہ کانت اور جسٹس جوئے مالیا باغچی پر مشتمل ایک بینچ آج اپنے فیصلے کا اعلان کرے گی. مذکورہ بینچ نے تفصیلی سماعت کے بعد اس سال کے اوائل میں اس معاملے میں اپنا فیصلہ محفوظ رکھا تھا. ان درخواستوں میں انتخابی کمیشن کی جانب سے ایس آئی آر کے عمل کے قانونی جواز کو یہ دلیل پیش کرتے ہوئے چیلنج کیا گیا ہے کہ ووٹر فہرستوں پر نظر ثانی کا یہ عمل آئین کی دفعہ 326، عوامی نمائندگی ایکٹ 1950 اور بعد میں مرتب کیے گئے ضابطوں کے تحت چناؤ کمیشن کو حاصل اختیارات سے تجاوز کرتا ہے. اس سے قبل سپریم کورٹ نے مختلف ریاستوں اور مرکز کے زیر انتظام علاقوں میں ایس آئی آر عمل سے متاثر ہونے والے رائے دہندگان کی مشکلات دور کرنے اور شفافیت کو فروغ دینے کی خاطر عبوری ہدایات جاری کی تھیں. سینٹرل بورڈ آف سیکنڈری ایجوکیشن سی بی ایس سی نے یہ وضاحت کی ہے کہ امتحان کے پرچوں کی جانچ کے لیے استعمال کیے گئے اس کے حقیقی آن سکرین مارکنگ نظام میں کسی طرح کی کوئی سیکیورٹی کوتاہی نہیں ہوئی ہے. بورڈ نے کہا ہے کہ داخلی جانچ اور نظر ثانی کے مقاصد کے لیے سیمپل ڈیٹا کے ساتھ یو آر ایل cbsc.onmarks.co.in صرف ایک ٹیسٹنگ سائٹ ہے. مزید تفصیل ہمارے نامہ نگار سے.
8: سی بی ایس سی نے کہا ہے کہ سوشل میڈیا پر جو یو آر ایل سرکولیٹ کیا جا رہا ہے وہ امتحان کے پرچوں کی جانچ کے لیے استعمال کیے گئے پورٹل سے مختلف ہے. بورڈ نے کہا ہے کہ شکایات کے ازالے کے لیے مضبوط نظام کے ساتھ اسسمنٹ میں شفافیت بڑھانے کے خاطر آن اسکرین مارکنگ نظام نافذ کیا گیا ہے. سی بی ایس ای نے اپنے حقیقی آن اسکرین مارکنگ نظام میں کسی طرح کی سیکیورٹی خلاف ورزی کے دعووں کو خارج کرتے ہوئے سبھی متعلقہ افراد کو پھر یقین دلایا ہے کہ جانچ کے پلیٹ فارم کی سیکیورٹی اور شفافیت کو یقینی بنانے کے لیے سبھی تحفظات نافذ کیے گئے ہیں. دلی سے پریا مونڈل کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں شمیم عرفان.
6: صدر جمہوریہ دروپدی مرمو سکم کے اپنے دورے کے دوسرے دن آج صبح ناتھولا پاس جائیں گی. صدر جمہوریہ ناتھولا میں تعینات فوجیوں سے بات چیت کریں گی اور اس دوران فوج کے اعلیٰ اہلکار انہیں علاقے کی مختلف سرگرمیوں سے واقف کرائیں گے. صدر جمہوریہ بابا ہربھجن کی درگاہ بھی جائیں گی. بعد میں دن میں صدر جمہوریہ مرمو گنگٹوک میں منن کیندر میں سکم یونیورسٹی کی تقریب تقسیم اسناد کے دوران طلباء کو ڈگری اور تمغوں سے سرفراز کریں گی. 33 ڈپارٹمنٹ سے وابستہ تقریباً 14,000 ڈگریاں دی جائیں گی جن میں 199 خواتین سمیت 285 طلباء کو گولڈ اور سلور میڈل دیے جائیں گے. کل صدر جمہوریہ نے آرکیڈیریم اور نامگیال انسٹیٹیوٹ آف تبیٹالوجی کا دورہ کیا تھا. گورنر اوم پرکاش ماتھر، وزیر اعلیٰ پریم سنگھ تمانگ اور دیگر اہلکاروں نے آرکیڈیریم میں صدر جمہوریہ کا استقبال کیا تھا. یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے. کولکاتہ کی ایک خصوصی عدالت نے مالدہ کے موتھا باری علاقے میں جوڈیشل افسران پر حملے کے معاملے میں مزید 15 افراد کو 5 جون تک قومی جانچ ایجنسی کی تحویل میں بھیج دیا ہے. پیر کی رات کو موتھا باری اور آس پاس کے علاقوں میں مرکزی ایجنسی کی چھاپے مارنے کی کارروائی کے دوران ان ملزموں کو گرفتار کیا گیا تھا. عدالت کی کارروائی کے دوران این آئی اے نے اس معاملے کے سلسلے میں डायरियां पेश की। एनआईए के जराए के मुताबिक इस वाकये के दिन की सीसीटीवी फुटेज और सोशल मीडिया पर वायरल होने वाले